0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین رو نساید پیش غیر الله جبین رو اگر گردون به کام او نگردد به کام خود بگرداند زمین رو این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: ایک نئی پہچان
3: ایک نئی لگن
2: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
2: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں یو سی پی نمبر ون
2: جب ملتی ہے لگن
3: محنت
2: کامیابی اور خلوص
3: تو بنتی ہے
2: یو سی پی کی دنیا
3: آپ سن رہے ہیں ایف ایم 92.6
2: سنتے رہیے
1: عزیز سامعین میرے سننے والوں آپ کے ذہنوں میں یہ بات تازہ ہوگی کہ ہم ایک پروگرام کیا کرتے ہیں اس کو عنوان ہم نے رکھا ہوا ہے ٹائٹل ہے درون لاہور کی انکہی کہانیاں آج اسی سلسلے کی ایک کڑی ہے آج کا موضوع جو میں نے چنا ہے اس کا عنوان ہے چھت کا عشق چھت کے عشق کے دوسرے پارٹ میں میں نے کس کو چنا چھت کے عشق میں ایک اور بھی طرح کے عاشق ہوتے تھے اندرون شہر میں وہ کون تھے کبوتر باز جیسا میں نے آپ کو پہلے کہا یہ تیسرا مشغلہ بھی تھا پہلا تو میں نے آپ کو بتایا کہ اندرون شہر کے لوگوں کو پتنگ بازی کرکٹ یہ تیسرا مشغلہ یہ کم تھا کچھ مہنگا بھی تھا اور کچھ ٹیکنیکل بھی تھا کچھ مہارت بھی زیادہ چاہیے تھی کبوتر بازی دیکھیے گا کبوتر باز بھی کیا وہ پتنگ باز تھے یہ کبوتر باز ہیں یعنی یہ لفظ آپ باز جو نا باز بے الف زے بازی یعنی کھیل پلے یہ فارسی سے نکلا فارسی میں لفظ ہوتا ہے بازیدن کھیلنا بازی کردن کھیلنا اس لحاظ سے کبوتر باز کبوتر کا کھیل کھیلنے والا پتنگ باز پتنگ کا کھیل کھیلنے والا عشق باز عشق کا کھیل کھیلنے والا تو یہ آپ سمجھ لیجیے چھت کا عشق یا عشق باز یہ دونوں موضوعات ہو سکتے ہیں لہذا دوسرا جو میں نے اس کا عنوان چنا ہے سیکنڈ پارٹ کا وہ ہے کبوتر باز عاشق ایک ہم نے یہ چیز نوٹ کی لاہور شہر کے درون میں رہتے ہوئے کہ گھر کی مومٹی چھت اس کے اوپر ایک منڈھیر سی ہوتی ہے تھوڑا سا اونچا سا ایک پلیٹ فارم بنا ہوتا ہے ٹھیک ہے جی اس کو کہتے ہیں مومٹی اس پہ جب ہم تھوڑے سے شعور والے ہوئے ہم نے دیکھا کہ اتنے تو بڑے پنجرے پڑے ہیں اور کئیوں نے اپنی دیواروں کے اندر ہی سوراخ کر کے وہاں پنجرے نصب کر رکھے ہیں لیکن زیادہ تر جو پنجرے تھے نا وہ چھتوں پہ نظر آ جاتے تھے اور پنجروں کا سائز بتاتا تھا کہ جو کبوتر باز ہے اس کی مالی استعداد کیا ہے اس کا کھیل میں مہارت کا کیا مقام ہے اور وہ کتنا مشاق ہے کتنا ماہر ہے اپنے فن میں کبوتروں کی تعداد کتنی ہے یہ تمام چیزیں آپ غور کیجئے گا اس سے آپ کو پتہ لگتا ہے کہ یہ علی کبوتر بازی نہیں تھی اگر آپ پرانے زمانے میں لکھنؤ کا حال پڑھیے آپ کو اکثر چھتوں پہ یہی چیز نظر آتی تھی لہٰذا تقسیم ہند کے بعد جب پاکستان مارز وجود میں آیا تو ظاہر ہے کچھ لوگ آ کے لاہور میں بھی آباد ہوئے خاص طور پہ پنجاب کے علاقے سے اور جو یو پی کے علاقے سے تھے وہ حیدرآباد کراچی کی طرف نکل گئے سندھ کی طرف نکل گئے ٹھیک ہے تو اس لیے یہ کبوتر بازی بھی ایک عجیب ہی شوق ہے یہ صبح سویرے تڑکے تڑکے جس کو کہتے ہیں الگ صبح ڈان ایٹ ڈان جب دھندل کا ہوتا ہے ابھی صبح کاذب کا وقت جو ہوتا ہے تو یہ چھتوں پہ چڑھ جاتے ہیں اپنے کبوتروں کو دانا ڈالتے ہیں ان کے پانی کی جو ہوتی ہیں کنالیاں ان کو بھرتے ہیں ٹھیک ہے جی ان کے پروروں کو صاف کرتے ہیں صفائی کرتے ہیں ان کو پیار کرتے ہیں ان کی چونچوں پہ پالش کرتے ہیں پھر ان کو فضا میں بلند کر دیتے ہیں پھر اس کے بعد اپنا آ کے نیچے ناشتہ وغیرہ کرتے ہیں اور دو تین گھنٹے کے بعد بازار میں بھی کھڑے ہوئے یہ بھی ہم دیکھتے تھے کہ ان کی نظریں نگاہیں آسمان کی طرف ہی ہوتی تھی اور دیکھ لیتے تھے कि इनका कबूतर कब इनकी मुंडेर पे आके बैठना चाहता है। थकने के बाद फौरन अपनी छत पे दोबारा बमटी पे पहुंच जाते थे। लिहाजा ये कबूतरबाज भी ऐसे ही हुआ कि एक दिन मैंने देखा, बल्कि एक मेरे दोस्त ने मुझे बयान किया, ये मुझे मेरे अपने दोस्त के जरिए पता लगा जो किसी और मोहल्ले में रहता था लेकिन दरूने लाहौर के मोहल्लों में से एक मोहल्ला था। उसे मुझे जब मैंने उसको अपने मोहल्ले की दास्तान सुनाई तो उसने मुझे अपने मोहल्ले की दास्तान सुनाई। उसने कहा हमारे मोहल्ले में एक भाई हैं जो बड़े अच्छे कबूतर बाज हैं, वो कबूतर के जरिए अपने पैगाम भेजते हैं। मुझे बड़ा इश्तियाक हुआ कि मेरे भी छत के आसपास कुछ फासले पे कुछ कबूतर बाज थे। मेरे भी दिल में ये इश्तियाक पैदा हुआ, जस्तजू पैदा हुई कि मैं भी देखूं। वाकई एक दिन ऐसा हुआ कि वो जो एक कबूतर बाज साहब थे उन्होंने एक दिन ऐसा किया कि कबूतर के पाँव के साथ एक कागज बांध के डोर के साथ भेजा और इतना सधाया हुआ कबूतर था कि वो काफी दूर जाके एक छत पे जाके बैठा, हमारे घर से काफी दूर थी। लेकिन आपको मैंने पहले कहा ना, उस जमाने में खासा होता था और लड़कियां बालियां जो होती थी बड़े शोख चंचल रंग पहना करती थी, और जाहिर है आपको पता धूप में जब सूरज की किरणें उस पे पड़ती हैं तो बाज़ औक़ात ने जो दोसरी जिसको कहते हैं दुपट्टा जो शॉल लिए होती थी वो उसमें शीशे भी जड़े होते थे, उसमें सूरज की शुआएं मुनक्किस होती थी, रिफ्लेक्ट होती थी। तो ये इस चीज का सबूत होता था कि जो फलां छत पे जो इंसान मौजूद है वो लाजमी सिन्फे नाजुक है। लिहाजा वो कबूतर जो था भाई साहब का उनकी छत पे उतरा और दूर से पता लगा, वो लड़के ने पहले मुझे बताया हुआ था, उसने जनाब उसके पंजे से वो रुका कागज खोला और साथ ही अपना कागज उससे नथी करके दोबारा उसको उड़ा दिया। और वो कबूतर इतना सधाया हुआ था, इतना सुधाया हुआ था कि वो दोबारा ही आके अपने मालिक की छत पे बैठा और मालिक ने, ये तो मुझे मेरे घर से बहुत दूर नहीं थे, वो जो खातून का घर था वो काफी दूर था, लेकिन मुझे ये वाकई इस चीज का यकीन हो गया जो मेरे दोस्त ने दास्तान बताई थी कि ये जो रुका है उसमें कोई पैगाम वहाँ गया है और वो वहाँ से जवाब आया है। और जो मालिक जो कि कबूतर बाज था उसने वो खोला, वो मैंने खुद देखा, उसने खोला पढ़ा और उसने दो तीन बार इशारे हिलाया, यानी इससे लगा कि वाकई पैगाम और जवाब जो आया है उसकी मंशा का है, उसके मतलब का है। लिहाजा ये देखिएगा ये एक और तरह का इश्क था। आगे मैं आपको इसकी मजीद तफसील बताऊंगा, अभी चलते हैं पहले वक्फे की तरफ। कहीं मत जाइएगा, ये दास्तान जब मैं दूसरे लिंक में आपसे बयान करूंगा यकीनन आप लुत्फ अंदोज होंगे और एक नई तरह के इश्क की दास्तान आपके कानों की जीनत बनेगी।

0: ये हुनर नहीं महारत है, ये सिर्फ रेडियो नहीं एक नई आवाज है जो बनाए आपके दिन को और खूबसूरत। आपकी दुनिया हमारी दुनिया, यूसीपी की दुनिया, FM 92.6।
1: जी मेरे सुनने वालों, अभी देखिएगा, मैंने जो पहला पार्ट किया था उस मैंने आपकी सोचों पे छोड़ दिया था अंजामे कार को, यानी नतीजा आप खुद अखज़ करें। और मैंने आप में एक इश्तियाक को भारा, आप में एक जुस्तजू, एक लगन पैदा की कि इस कहानी को परखने के लिए, इस कहानी के अंजाम को जानने के लिए आप में से जो अंदरूनी शहर के हैं अपने बड़ों से पूछें, जो अंदरूनी शहर के नहीं हैं और जो इस कहानी से महजूज हुए हैं, जिनका इश्तियाक बड़ा है, वो जाएं अंदरूनी शहर जाके और मालूम करें कि क्या वाकई पुराने जमाने में गए दिनों में ऐसा हुआ करता था। यानी बकौल नासिर काजमी के, गए दिनों का सुराग लेकर किधर से आया किधर गया वो, अजीब मानूस अजनबी था हमें तो हैरान कर गया वो। सो मैं देखता हूँ कि आप हैरान हुए हैं, अगर आप हैरान हुए हैं तो परेशान मत होइएगा, परेशान होने की कोई जरूरत नहीं है। आप खुद से जाइए भाई, अपनी जिंदगी को रंगीन बनाइए। याद रखिए, जो कौमें अपने माजी को नहीं खंगालती, पंजाबी में जिसको कहते नहीं फरोलती, जुस्तजू नहीं करती, वो अपने हाल को कभी भी बेहतर नहीं बना सकती, और जिनका हाल बेहतर नहीं बनता उनका मुस्तकबिल कभी भी दरख्शा नहीं हो सकता। उस्ताद भी हूँ ना, टीचर हूँ, लिहाजा अपने तालिब इल्मों को, तालिबात को, तुलबा को मशवरे देना और जिंदगी बेहतर बनाने के गुर बताना मेरे पे ऐन वाजिब है। ठीक है, मुझे इसी चीज के पैसे मिलते हैं, लिहाजा मेरे हर पैगाम में कोई ना कोई दर्स होगा, कोई ना कोई आपके लिए अच्छाई का पहलू मुजमिर होगा, ये आप पे डिपेंड करता है। उसके बाद मैं बताऊंगा मैं कहाँ बैठता हूँ। आखिरी प्रोग्राम जब मैं लास्ट करूंगा इस सिलसिले का, उसमें मैं अपना कमरा नंबर भी बताऊंगा, अपनी बिल्डिंग भी बताऊंगा यूसीपी की, अपनी ईमेल भी बताऊंगा, ताकि आप उससे राब्ता करें और हम इस बारे में लाइव प्रोग्राम भी कोई कर सके। मैं तैमूर हसन साहब से गुजारिश करूंगा, जब ये पूरा मुकम्मल हो जाएगा एक एपिसोड, उसके बाद से हमें लाइव भी मौका दें ताकि बच्चों की राय ले सकें और हम उसको लाइव नशर भी कर सकें। सो मैं आपको बता रहा था कि करना खुदा का क्या हुआ कि हम जो थे, यानी मैं और मेरे घर वाले, कुछ दिनों के लिए छुट्टियां थी, लाहौर शहर से बाहर चले गए अपने कुछ अजीजों के पास। उस दौरान जाहिर है मुझे नहीं मालूम हुआ कि क्या हुआ। जब हम कुछ अरसा गुजारने के बाद वापस आए और मैं छत पे गया तो मैंने जाके देखा कि वो पतंगबाज जो है वो तो अपने मशगले में जुटा हुआ है, मसरूफ है, लेकिन ये जो कबूतरबाज साहब थे वो छत पे नजर तो आ रहे थे, लेकिन दूसरी छत पे वो जो खातून थी जो कि उस पैगाम को मौसूल करती थी और दोबारा अपना पैगाम लिख के कबूतरबाज को भेजती थी, वो उसको वसूल करते थे, वो मौजूद नहीं थी। करना खुदा का क्या हुआ कि करते करते करते एक दिन ऐसा आया, थोड़े दिनों के बाद मुझे बड़ा इश्तियाक हुआ, लेकिन चूंकि हमारे घर से वो दूर था थोड़ा कबूतरबाज, ठीक है, और मैं उस वक्त आपको बताया कि मेरी उम्र इतनी नहीं थी कि मैं घर वालों को बताता, घर वालों को अगर बताता तो मुझे फेंटी पड़ जाती, मेरी दुर्गत बन जाती कि तू ऊपर छत पे इसलिए चढ़ता है कि लोगों की बातें नोट करता है, फजूल कामों में तू मशहूर रहता है। तो लिहाजा अंदर ही अंदर मेरे परवान चढ़ता रहा, मैंने छत पे जाना शुरू कर दिया इस जुस्तजू में सुराग लगाने के लिए कि आखिर वो खातून क्यों नजर नहीं आती। क्योंकि एक बात तो तय है, आप याद रखिएगा, शुरू में भी कह चुका हूँ, दरमियान में भी आपको बताया है, अभी भी बता रहा हूँ आपको, उस जमाने में छत के इश्क में ये रानाइयां थी, ये रंगीनियां थी, ये खूबसूरतियां थी, ये पाकीजगियां थी, कोई लचरपन नहीं होता था, कोई वल्गैरिटी उसमें नहीं होती थी। आखिर करना खुदा का क्या हुआ, आपको पता है ढूंढने से तो खुदा भी मिल जाते हैं। तो जब मैं सुराग रसा बना, मैं हर आधे दिन की छुट्टी वाले दिन आके जल्दी से छत पे चढ़ जाता। एक दिन मैंने देखा कि मैं छत पे बैठा हुआ हूँ और मैं इस उम्मीद में कि कोई ना कोई सुराग मेरे हाथ में आए। बकौल यहाँ मैं आपको एक नज्म सुनाना चाहूंगा फैज साहब की, थोड़ा सा लिंक लंबा हो जाएगा, एक नज्म सुनाना चाहूंगा ताकि आप लोग भी जो है यकसानियत का शिकार ना हो, कि फैज साहब को माशाल्लाह के दौर में मुल्क बदल कर दिया गया और फैज साहब पहले पेरिस गए, फिर बैरूत आके जो कि लबनान का दारुल खिलाफा है वहां आके मकीम हो गए, और फैज साहब ने वहां एक नज्म लिखी जो कि फारसी में थी, फारसी भी जानते थे फैज, उसका नाम था, नज्म का उन्वान था دل من مسافر من، بعد میں ترجمہ بھی کیا اس کا خود ہی، میرے دل میرے مسافر۔ یہ سوراخ سے مجھے یاد آیا کہ میں سوراخ کا سام بن گیا تھا، تو میں فیاض کی نظم جلدی سے ڈیڑھ دو منٹ میں آپ کے گوش گزار کرتا ہوں۔ میرے دل میرے مسافر ہوا پھر سے حکم صادر، میرے دل میرے مسافر ہوا پھر سے حکم صادر، کہ وطن بدر ہوں ہم تم، دے گلی گلی صدائیں، کرے رخ نگر نگر کا، کہ سراغ کوئی پائیں کسی یار نامہ بھر کا، ہر ایک اجنبی سے پوچھیں جو پتا تھا اپنے گھر کا۔ سر کوئے ناش نایا ہمیں دن سے رات کرنا، کبھی اس سے بات کرنا کبھی اس سے بات کرنا، کہوں تم سے میں کہ کیا ہے، شب غم بری بلا ہے، ہمیں یہ بھی تھا غنیمت جو کوئی شمار ہوتا، اور ہمیں کیا برا تھا مرنا اگر ایک بار ہوتا۔ تو سوراخ میں نے لگا لیا، کیسے اچانک میری نظر پڑی کہ وہ جو کبوتر باز سجنا تھے، صاحب تھے، ان کو ایک خاتون لا کے کھانا دے رہی ہیں چھت پہ۔ انہوں نے کھانا دیا، دونوں نے بیٹھ کے وہاں کھانا کھایا، وہ برتن لے کے نیچے چلی گئی۔ یہ ہیر رانجا میں آپ نے دیکھا ہوگا، اگر نہیں دیکھا تو ضرور دیکھیے گا۔ نور جہاں اس کی فلم ساز بھی تھی، گایا بھی تھا، گانا بڑا مشہور، سن ونجلی دی مٹھڑی تانوے، ٹھیک ہے، یا چن ماہی آ تیری راہ پہ تکنیاں، اس پہ ایک پروگرام میں کر چکا ہوں۔ تو یہ وہاں فردوس بیگم اعجاز صاحب کے رانجے کے لیے لے کے کھانا جاتی تھی، یہاں جناب چھت پہ کھانا لایا گیا۔ اور مجھے علم ہوا، بعد میں پتا چلا جب میں نیچے محلے میں گیا، اور ظاہر ہے میں جستجو تھی، میری آرزو تھی کہ مجھے پتا چلے کہ آخر یہ کیا وہی خاتون ہے جو کہ رکا وصول کیا کرتی تھی، پیغام وصول کیا کرتی تھی۔ سو یہاں بھی مجھے غلام علی کی گائی ہوئی غزل یاد آ گئی، داغ دہلوی کی، کہ لطف کیا جب دو بدو ہونے لگی، ٹھیک ہے جی، اور رنج کی جب گفتگو ہونے لگی، آپ سے تم سے تو ہونے لگی، چاہیے پیغامبر دونوں طرف، لطف کیا جب دو بدو ہونے لگی۔ تو میں نے کہا یہ دونوں طرف پیغامبر، ابھی دیکھیں گے آپ۔ تو میں ان سے کہوں گا کہ جی اس غزل کو بھی شامل کیجئے گا اختتام میں اس پروگرام کے، تاکہ یہ پیغام ہوتا رہا نا، پہلے تو پیغام جاتا رہا دونوں طرف سے۔ تو جب میں نے محلے میں اترا، میں نے جا کے اس کا سراغ لگایا، تو انہوں نے بتایا، جناب جن دنوں آپ چھٹیوں میں اپنے گھر سے غائب تھے، اسی دوران ان کا عشق اتنا سچا تھا، اتنا پکا تھا، اتنا پاکیزہ تھا، کہ دونوں گھر والے بالآخر رضامند ہو گئے۔ جناب بارات گئی بڑے دھوم دھام کے ساتھ، اور وہ اسی اپنی محبوبہ کو، جن کی دور کی رشتہ دار تھی، میں شروع میں آپ کو آگاہ کر چکا ہوں، ان کی ڈولی لے کر اپنے گھر چلے آئے۔ اور اس طریقے سے میرے خیال میں یہ چند اشاق میں سے تھے، چند عاشقوں میں سے تھے، جن کا کہ عشق صحیح معنوں میں دوری کی بجائے قریبی پہ منتج ہوا، ایک دوسرے سے مل گئے۔ اور مجھے بڑی خوشی بھی ہوئی دیکھ کے، میں نے ایک چھت پہ اپنے دن جا کے جب وہ پھر لے کے آئیں خاتون ان کے لیے کھانا، میں نے دونوں کو ہاتھ بھی ہلایا، ہاتھ ہلا کے میں نے اپنی اس پسندیدگی اور اپنی اس جو ان کا عشق تھا، اس کے رازدان ہونے کا بھی اپنی طرف سے پیغام پہنچایا ان کو، کہ بتایا نا میں نے، یہ خوبصورت طریقے تھے، اشاروں کنایوں میں باتیں کی جاتی تھی، ٹھیک ہے، وہ کوئی بہت زیادہ لمبی چوڑی، یہ جو آج کل کے آپ کے جو واٹس ایپ ہے، فیس بک ہے، جو انسٹاگرام ہے، یہ چیزیں نہیں تھی، ان چیزوں سے پاک تھا اور بڑی پاکیزگی کا ماحول تھا۔ امید ہے آپ کو آج کا پارٹ ٹو بھی چھت کے عشق کا پسند آیا ہوگا، انشاءاللہ مجھے اپنی رائے سے ضرور آگاہ کیجیے گا۔ اللہ تعالیٰ آپ کا حامی و ناصر ہو، پاکستان زندہ باد۔